0: It's 8 a.m. This time check is brought to you by
1: AGS Tubular Dikhaye Kaam. AGS Tubular Battery. Dil ko hai aaram.
2: Hello. Guess what? Hyundai laya hai Elantra 1.6 Special Edition. Aur wo bhi upgraded features. Jaise push start, multiple drive modes, cruise control, powered seat, alloy rims aur sunroof ke saath. Full premium feel. Aur price? Sirf 64,49,000. Pre-booking is open now. So jaldi karein aur abhi apni nearest Hyundai dealership visit karein.
3: क्या देख रहे हो ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600 सीसी कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस इन भाई साहब की तरह बड़ा ख्वाब देखें 578 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं तो भाई साहब क्या समझे
4: बैंक अलबीब रिश्ता भरोसे का
5: बिस्मिल्लाहिर्रहमानिर्रहीम मैं प्रोफेसर महमूद अल हसन बात कर रहा हूं मैं एक्स प्रेसिडेंट पाकिस्तान कार्डिक सोसाइटी रह चुका हूं ब्लड प्रेशर एक खामोश कातिल है इसलिए इसकी बरवक्त तशखीस और दवा का बाकायदा इस्तेमाल आपको मुख्तलिफ पेचीदगियों जैसे फालज हार्ट फेलियर रीनल फेलियर और आंख की बिनाई जाया होने से बचा सकता है इसलिए आपको बाकायदा दवा का इस्तेमाल वर्जिश नमक और चिकनाई से मुकम्मल परहेज करना
6: ये पैगाम पाकिस्तान कार्डिक सोसाइटी और एडको लेबोरेटरीज पाकिस्तान के तावन से नशर किया गया है
7: قربانی کا گوشت سفید پوش خاندانوں کے لیے اور کھالے تعلیم صحت غریب بچیوں کی شادی کے لیے عالمگیر ویلفیئر ٹرسٹ کو دیجیے 0330-153-153-4 or 5
2: ہیلو گیس واٹ ہنڈے لایا ہے ایلانٹرا 1.6 اسپیشل ایڈیشن اور وہ بھی اپ گریڈیڈ فیچرز جیسے پش سٹارٹ ملٹیپل ڈرائیو موڈز کروز کنٹرول پاورڈ سیٹ الوئے رمز اور سن روف کے ساتھ فل پریمیم فیل اور پرائز Sirf 64,49,000. Pre-booking is open now. So jaldi karein aur abhi apni nearest Hyundai dealership visit karein.
8: Trading, trust me bro.
9: Nice scheme.
10: Committee.
11: Plot banaye faro.
10: Ye muft ke investment mashware chodo. Is Eid easy paisa term deposit mein. 50,000 ya zyada invest karo. Aur 13% annual profit ke saath saath. 50,000 cashback jeetne ka mauka bhi pao. Aasani se paise badhao. With Easy Paisa Digital Bank. Easy Wala Bank.
12: Hire ka naya No Frost IoT Refrigerator jiska multi-airflow system de balanced cooling har compartment mein aur rakhe aapke refrigerator ko clean. Twin inverter technology jisse mile maximum cooling aur energy saving. No Frost, no worries.
7: قربانی کا گوشت سفید پوش خاندانوں کے لیے اور کھالے تعلیم صحت غریب بچیوں کی شادی کے لیے عالمگیر ویلفیئر ٹرسٹ کو دیجیے 0330-153-153-4 or 5
13: شعبہ سنگل ریمیڈیز تیار کی جاتی ہیں 100% آرگینک اجزا سے جو مصنوعی کھاد اور پیسٹیسائڈ سے بالکل پاک ہے جسے نکھارا ہے جرمن سائنس نے شعبہ سنگل ریمیڈیز جرمنی اور حمید جرنل ہومیو پاکستان 75 سالوں سے آپ کا اعتماد
12: Hire No Frost IoT Refrigerator. Iski IoT technology food expiry notification ke saath saath aapko de mobile app se complete control. No Frost, no worries.
7: قربانی کا گوشت سفید پوش خاندانوں کے لیے اور کھالے تعلیم صحت غریب بچیوں کی شادی کے لیے عالمگیر ویلفیئر ٹرسٹ کو دیجیے 0330-153-153-4 or 5
14: ایک دنی دو دو دنی چار صحیح انتخاب کے انعامات ڈھائی ہزار
15: اگر آپ ہیں ان ڈرائیو کار بائک یا رکشہ ڈرائیور تو 4 مئی سے 12 جولائی تک ویکلی چیلنجز میں حصہ لیں پلاٹینیم اسٹیٹس مینٹین کریں اور 5 ایئر ارننگز کے ساتھ 2,500 سے زائد انعامات
16: Intrasive ایک ٹیکنالوجی پلیٹ فارم ہے جو یوزرز کو انڈیپینڈنٹ ڈرائیور سے کنیکٹ کرتا ہے ٹرانسپورٹ سروس پرووائڈ نہیں کرتا ڈرائیورز کے ایکشنز کی ذمہ داری ان ڈرائیو پر نہیں ہوتی اس مقابلے میں شراکت ٹرمز آف یوز اور کیمپین TNCs کو تسلیم کرنا ہے

0: कब तक मेरी कुर्बानी के लिए तुम दर दर की ठोकरें खाते रहोगे? अभी जैस कैश ऐप पर आओ और कुर्बानी करो आराम से घर बैठे, क्योंकि डिजिटल कुर्बानी के लिए जैस कैश है ना।
1: This program is brought to you by
2: इज्तिमाई कुर्बानी, आलमगीर वेलफेयर ट्रस्ट इंटरनेशनल
3: एंड हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पावे।
4: बैंक अल हबीब, रिश्ता भरोसे का।
5: एंड हंडे लाया है इलांट्रा 1.6 स्पेशल एडिशन, और वो भी अपग्रेडेड फीचर्स।
6: एंड अगर आप हैं इन ड्राइव कार, बाइक या रिक्शा ड्राइवर, तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें।
7: एंड फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
8: And live lighter. Have a weight management conversation with your doctor today.
9: And payment usul kare, haath ke haath, barah raast.
8: And Dettol Cleanser, ye badbu phailane wale germs ko dur bhagaye.
10: And AGS Tubular dikhaye kaam, AGS Tubular battery, dil ko hai aaram.
11: Tezi se phailti digital duniya, ek zabardast salahiyat ke saath saath, ek aham zimmedari bhi. مذہبی، فرقہ وارانہ یا نسلی بنیاد پر نفرت انگیزی، دہشت گردی کی ترغیب سے متعلق کسی بھی طرح کا مواد پھیلانا، الیکٹرانک جعلسازی، سپیمنگ، دھوکہ دہی، بشمول آئیڈینٹیٹی تھیفٹ، چائلڈ پورنوگرافی اور سائبر سٹاکنگ اور انچاہی مداخلت، مثلا کسی بھی فرد سے زبردستی یا بار بار رابطہ کرنا، متعلقہ شخص کی رضامندی کے بغیر اس کی تصاویر یا ویڈیوز بنانا اور شیئر کرنا وغیرہ سنگین جرائم ہیں۔ اس طرح کی خلاف ورزیاں پاکستان الیکٹرانک کرائمز ایکٹ اور دیگر قوانین کے تحت قانونی نتائج کی متحمل ہیں۔ اگر آپ اس بارے میں کوئی سوال کرنا، اس سلسلے میں مدد طلب کرنا، کسی واقعے کی اطلاع دینا یا ان قوانین کی خلاف ورزی کے مرتکب افراد کے بارے میں حکومت کی معاونت کرنا چاہتے ہیں، تو براہ کرم ہماری ہیلپ لائن پر کال کریں۔
12: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ بچوں کا آن لائن تحفظ آپ کی ذمہ داری ہے۔ اپنے بچوں کو آن لائن رابطوں کا محفوظ طریقہ استعمال سکھائیں۔ انٹرنیٹ کے ذریعے کھیلوں، تفریح اور تعلیمی سرگرمیوں میں شامل ہونے کے فوائد ضرور ہیں، لیکن اس میں نامناسب مواد، سائبر بولنگ اور دیگر آن لائن نقصانات جیسے ممکنہ خطرات بھی موجود ہیں۔ والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں۔ والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے۔ بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر، گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے۔ پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے، تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں۔ www.pta.gov.pk۔ مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
13: پاکستان ہم سے ہے، ہم اچھے تو پاکستان اچھا۔ تو آؤ عہد کریں کہ جیسا پاکستان ہم دیکھنا چاہتے ہیں، ویسے خود بن کر دکھائیں گے، کیونکہ ہم بدلیں گے تو بدلے گا پاکستان۔ عزم استحکام، مستحکم پاکستان۔
12: مفاد عامہ کے لیے پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
14: خواب تو سب دیکھتے ہیں بہتر روزگار کا، مگر اس خواب کی تعبیر کے غیر قانونی ذرائع خطرناک رستوں پہ لے جا سکتے ہیں، جہاں موت منہ کھولے آپ کی منتظر ہے۔
15: ہم نے آپ لاکھ اسے 3 بار موت دیکھا۔
16: ٹائم سی ہوں ایسی کہ میں ہوں قبر سے چلا گیا، میں نہیں بچا۔
17: پھر انہوں نے ساری ویڈیو بنائی، سانو ماریا، سب چکیا۔
14: اپنے خوابوں کی تکمیل کے لیے قانونی رستہ اختیار کریں۔
18: ایمبیسی کے تھرو پراپر وے میں سبمٹ کروایا اور بہت ہی جلدی میرا ویزا لگ گیا تھا، ورک ویزا۔
14: انسانی اسمگلنگ میں ملوث گروہوں کے سدے بھاپ کے لیے وزیر اعظم پاکستان کی سربراہی میں خصوصی ٹاسک فورس کا قیام، ملک گیر کریک ڈاؤن جاری۔ ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج، گرفتاریاں، جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں۔ اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیفٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں۔ مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں۔ انسانی اسمگلروں کے چنگل سے بچے، خواب ضرور دیکھیں، بہتر راستہ چنیں۔ حکومت پاکستان۔
12: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
1: FM 100
19: Like us on facebook.com/FM247365.
20: FM247365.
21: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत.
22: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे ना लगाएं.
21: मुझे पता है कि मेरा वजन ज्यादा है, लेकिन इसका मतलब ये नहीं कि मैं वॉक नहीं करता.
23: जी हाँ, मुझे भी लोग मोटी कहते हैं, मगर ऐसा नहीं कि मैं बहुत खाती हूँ.
24: हम बिना किसी तहकीक के बस बातें बनाने का फन जानते हैं. सामने वाले पर क्या गुजरी हमें से क्या.
21: मैं ओबेसिटी का शिकार हूँ, सिर्फ वॉक से ये कम नहीं.
23: मोटापा एक बीमारी है, सिर्फ मीठा ना खाने से खत्म नहीं होगी.
24: सिर्फ बातें बनाने से हम इसका मुकाबला नहीं कर सकते.
23: अभी इसी वक्त अपना BMI चेक करवाइए,
21: यानी अपने वेट को अपनी हाइट की मुनासिबत से जांचिए
24: और इस वजन की असल हकीकत को समझे.
21: आइए वेट से आगे का सोचें.
25: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
26: FM 100 ट्रैफिक अपडेट.
27: ट्रैफिक अपडेट के साथ मैं हूँ फरोख इजहार. शहर कराची की सड़कों और शाहराहों पर ट्रैफिक की इस वक्त सूरत हाल कुछ इस तरह है. FM 100 को मिलने वाली इत्तला के मुताबिक कुछ जगहों पर ट्रैफिक का दबाव देखा जा रहा है. स्टेडियम रोड से कारसाज ब्रिज की जानी माने वाला ट्रैफिक स्लो मूव कर रहा है. कायदाबाद से वो ट्रैफिक जो मंजिल पंप से कायदाबाद और वहां से मदी सिटी की जानी आ रहा है, उस पर भी कुछ ट्रैफिक का इस पर दबाव देखा जा रहा है. इसके साथ साथ कोरंगी इंडस्ट्रीज एरिया में वो ट्रैफिक जो सिंगल चौरंगी से चौरंगी की जानी जा रहा है, उस पर भी ट्रैफिक का कुछ दबाव बढ़ गया है. लिहाजा वो तमाम लोग जो इन रास्तों पर सफर करना चाहते हैं अपने टाइम को मैनेज करते हुए आए ताकि बरवक्त अपनी मंजिलों पर पहुंच सके. मजीद अपडेट रहने के लिए सुनते रहिए FM 100 पाकिस्तान.
26: This traffic update was brought to you by FM 100.

Alrighty, so now welcome back. So you're listening to FM 100 Pakistan. आप लोग हमें मैसेजेस करें 36364 and जो तरीके कार बहुत ही आसान है, just type KHY then leave space and then your message and your request and 36364 भेजना है. और हमारे पास जो है वो पेज पे काफी सारे मैसेजेस जो हैं वो आ रहे हैं. کیونکہ ہمارے پاس ریکویسٹ آئی تھی فار دا ٹریک کالڈ دو نمبر بائی بلال سعید لاریب کی ریکویسٹ تھی. سو لاریب اف یو آر لسننگ آئی ایم پلئنگ یور سانگ رائٹ ناؤ. دس از گوئنگ ٹو بی دا ٹریک کالڈ دو نمبر بائی بلال سعید.

कहेंगे सुनियो आप सबको, ये मौजजा भी मोहब्बत कभी दिखाए मुझे, कि संग तुझ पे गिरे और जख्म आए मुझे। उम्मीद करता हूं कि गजल आपको पसंद आई होगी। चंद मैसेजेस शामिल कर लें जनाब। अमीन साहब कह रहे हैं, अस्सलाम वालेकुम नदीम भाई, शो हमेशा की तरह वीआईपी खूबसूरत उमर रुबाब को सलाम, तबीयत ठीक है, गजल डेडिकेट कर दें मुराते बली की। फरमाइश आज कोई भी पूरी नहीं होगी जनाब, हम डेडिकेट गजल जरूर कर देंगे। और जनाब अमीन साहब क्या है कह रहे हैं, अंधेरी रात में रहता तो अच्छा था, हम अपनी जात में रहते तो अच्छा था, बांट लिया है तुम्हारे बाद हमारे, बांट लिया है तुम्हारे बाद हमें दुखों ने, तुम्हारा हाथ में तुम्हारा साथ रहता तो अच्छा था। अमीन साहब बहुत खूब। मीर बादशाह बलूच साहब आगे हैं और कह रहे हैं, नदीम सर आज रेडियो की नशरियात साफ नहीं आ रही, थोड़ा सा साबुन वाबन से धोएं इसको, सही हो जाएगी। डीएचए से हैं, 26 स्ट्रीट से हैं भाई, मेरा तो रोज ही जाना होता है। मीर बादशाह बलूच साहब आपकी जानिब आता रहता हूं मैं, आते अरे यार क्या याद आया, आते जाते रहा करो, आते जाते, मुझे शेर याद नहीं आ रहा, ऐसे ही है कुछ, आते जाते, आते जाते रहा करो, पता नहीं इसी तरह है कुछ, अगर किसी को याद आ रहा हो तो बताइएगा। सना जान कह रही है, फूल खिले न खिले बहार तो है, तुम मिले न मिले इंतजार तो है। अस्सलाम वालेकुम, आपको और सबको सलाम, दिल से दुआ है, दिल की दुआ है दिल से। वाह वाह क्या बात है सना। और आगे बढ़ते हैं जनाब भाई, अस्सलाम वालेकुम, ये मोहसिन अली भोपारी साहब हैं और आपके मैसेज के मैं हिज्जे कर रहा हूं। शेर लिखा हुआ उन्होंने, वो अश्क बन के मेरे चश्मोतर में रहता है, कितना अजीब शख्स है पानी के घर में रहता है। वाह वाह वाह वाह वाह वाह, ये तो एक बहुत जबरदस्त गजल भी है। अच्छा इन्होंने फरमाइश ही की है उसी की। अमीन कह रहे हैं, सलाम के बाद नदीम भाई, शो हमेशा की तरह खूबसूरत, और आपका मैसेज दोबारा आ गया, हमने पढ़ लिया था ये। नदीम सलाम, मैं हमेशा सुनती हूँ, हाय अल्लाह जी। मालूम ऐसा क्यों बोला तुमने, आपको मालूम मैं आपको और अयास को, और आपको मालूम मेरा खुदा जानता है, हमेशा शुमा कहाँ गया, शुमा खूबी शिक FM 100 के RJ से मालूम करना, वो फारसी में ही मैसेज पे बात होती है। अरे उमर बाब, हम तो छेड़ रहे थे आपको, आप तो नाराज हो गई, ऐसा ना किया करें, हमें पता है कि आप सुनती हैं। और उमर बाब, अमीन थैंक्स एंड वालेकुम असलाम, संजू नसरीन पटेल को भी सलाम। जी हमारी प्यारी सी बहन नसरीन पटेल पता नहीं सुन रही है कि नहीं सुन रही, मगर अगर सुन रही है तो अस्सलाम वालेकुम। संजू पता नहीं कहाँ है, संजू के बारे में वैसे हमें पता है कि उनके कुछ मेहमान आए हुए हैं जिनकी वजह से वो मसरूफ हैं, तो अल्लाह ताला खैर आफियत से उनके मेहमान जो हैं कम खर्चा करवा कर जाए। नज्म एक गहरी और दिल गदाज, दिल गदाज तखील की अक्कासी करती है, अपनी मोहब्बत और जज्बात की शिद्दत को बयां किया है वो अपनी यादों
یادیں جو ہمیشہ ان کے ساتھ رہتی ہیں نظم کی ہر لائن میں چھپی ہوئی ہیں. ایک نظم بھیجی ہے مشکی نے اور کہتی ہیں کہ مجھے بھجا دے میرا دور مختصر کر دے. ہاں ہاں ہاں پہلا مصرع ہی بہت خوب گیا. مجھے بھجا دے میرا دور مختصر کر دے مگر دیے کی طرح مجھ کو معتبر کر دے. بکھرتے ٹوٹتے رشتوں کی عمر ہی کتنی میں تیری شام ہوں آ جا میری سحر کر دے. جدائیوں کی یہ راتیں تو کاٹتی ہوں گی کہانیوں کو کوئی کیسے مختصر کر دے. تیرے خیال کے ہاتھوں کچھ ایسا بکھری ہوں کہ جیسے بچہ کتابیں ادھر ادھر کر دے. واہ تیرے خیال کے ہاتھوں کچھ ایسا بکھری ہوں کہ جیسا بچہ کتابیں ادھر ادھر کر دے. واہ واہ واہ واہ واہ واہ بہت خوب بھائی بہت خوب. اور بھی انتخاب ہیں وہ بھی شامل کریں گے گاہے بگاہے. اور شہزادی ہماری فرحین آ گئی ہیں اور کہتی ہیں جا بجا دل لگانے سے کہاں بھولے گا. جا بجا دل لگانے سے کہاں بھولے گا ہم کو وہ شخص بھلانے سے کہاں بھولے گا. ہاں کئی روز سے وہ یاد نہیں آیا. ہاں کئی روز سے وہ یاد نہیں آیا مگر وہ فقط یاد نہ آنے سے کہاں بھولے گا. واہ واہ بھائی بہت خوب بہت خوب. نورین کہتی ہیں کہ محبت میں معجزات ضرور ہوتے ہیں مگر وہ آسمان سے اترتے نہیں بلکہ دلوں میں جنم لیتے ہیں. سچی محبت ایک ٹوٹے ہوئے انسان کو دوبارہ جینے کا حوصلہ دیتی ہے. خاموش دلوں میں امید جگا دیتی ہے اور اداس آنکھوں میں روشنی بھر دیتی ہے. محبت وہ احساس ہے جو فاصلے مٹا دیتا ہے نفرت کو موم کر دیتا ہے اور انسان کو پہلے سے بہتر بنا دیتا ہے. جہاں خلوص وفا اور دعا شامل ہو وہاں محبت خود کو ایک خوبصورت معجزہ بن جاتی ہے. کیا تشریح پیش کی ہے معجزے کی. یہ معجزہ بھی محبت کبھی دکھائے مجھے. اور نورین دی جو آپ نے اقتباس کہوں گا میں اس کو اتنی خوبصورت لفظوں کا چناؤ ہے اس میں اور یہ جو احساس ہے اس میں ایک چیز اور بھی ہے الہام. محبت میں جب الہام ہونا شروع ہو جائے تو وہ معجزے کی شکل اختیار کر لیتا ہے. ہمارے پیارے سے نعمان صاحب آ گئے ہیں کہہ رہے ہیں السلام علیکم ندیم بھائی کیا حال چال ہیں طبیعت کیسی ہے آپ کی. نعمان صاحب بلدیا سے. ہم بالکل ٹھیک ٹھاک ہیں اور امید کرتا ہوں کہ آپ بھی بالکل ٹھیک ٹھاک ہوں گے. اچھا جناب ہمارے علیم الدین یوسف زئی صاحب بھی آئے ہیں اور واجب الاحترام محترم ندیم اختر بھائی صاحب السلام علیکم. آپ کی خدمت اقدس میں اپنی ڈائری سے منتخب ایک غزل پیش خدمت ہے. اچھا علیم الدین صاحب جو ہیں وہ محی الدین ہمدم کے کافی گرویدہ ہیں اور پسند کرتے ہیں اور ہمیشہ انہی کا انتخاب ہمیں بھیجتے ہیں. کہتے ہیں کہ چاہے سلوک مجھ سے تیرا ناروا رہے تیرے لیے لبوں پہ میرے بس دعا رہے. تیری جفا میں بھول تو جاؤں بھول جاؤں صحیح مگر میری وفا تو یاد تجھے بے وفا رہے. میں اور تیری یاد سے غافل رہوں بھلا مجھ سے ہی میرا سایہ کیوں کر جدا رہے. اس کو رکھو وہاں جہاں اس کا مقام ہے دیر و حرم کے بیچ یہ دل کیوں پڑا رہے. ہم تو خزاں رسیدہ ہی پتے تھے خیال رہے
گلشن باغ بانے گلشن اے باغ بان تیرا یوں ہی ہرا رہے رنگوں کے سوتے رنگوں رنگون کے سوتے پھوٹنے کے آشار سے میرے جب سامنے نظر کے وہ رنگین ادا رہے ہمدم کہوں گا سچ ہی زمانے کے سامنے چاہے زمانہ سارا یہ مجھ سے خفا رہے. سب کو انہوں نے سلام بھیجا ہے اور ہر لمحہ دعا گو نے خواہشات کے ساتھ علیم الدین یوسف زئی صاحب ایف بی ایریا کراچی سے. چلے جی اسی بات پر انتظار کی بہت باتیں ہوئی ہیں تو ایک فیض صاحب کی غزل ہے انتظار اور اس کی فرمائش ہمیں کی تھی کل ہماری پیاری سی بہنہ نورین نے نورین توصیف نے تو نورین توصیف کی جانب سے یہ غزل ہم آپ سب کو ڈیڈیکیٹ کرتے ہیں اور غزل کا انداز نہیں ہے بیسیکلی ہے غزل فیض صاحب کی مگر انداز جو ہے وہ گیت کی طرح ہے تو امید کرتا ہوں کہ آپ کو پسند آئے گی. سماعت فرمائیے.